सो वेल लिसनर्स, अब हम बात करते हैं कि किस तरह से हम बाउंड्रीज डेवलप कर सकते हैं अपनी फैमिली में, अपने फ्रेंड्स में. सो फैमिली रिलेशनशिप्स में बाउंड्रीज इस्टेब्लिश करना कभी कभार बेहद डिफ़िकल्ट हो जाता है बिकॉज इमोशंस बेहद स्ट्रांग होते हैं. लेकिन रिस्पेक्ट के साथ आप अपनी लिमिट्स डिसाइड कर सकते हैं और आप दूसरों से कम्युनिकेट भी कर सकते हैं. साथ ही साथ आप दूसरों को बता सकते हैं, दीज आर द सर्टेन थिंग्स विच आई एम नॉट कम्फर्टेबल. अब इसकी एक छोटी सी मिसाल मैं आप सभी के साथ शेयर करती हूँ. सो अगर मैं आपकी बात समझती हूँ लेकिन इस डिसीजन पर मुझे थोड़ा टाइम चाहिए, या प्लीज़ मेरी पर्सनल कन्वर्सेशन दूसरों के सामने डिस्कस मत करें. सो फ्रेंडशिप में भी एक हेल्दी फ्रेंडशिप होती है जहाँ आपको हर वक्त अवेलेबल रहना पड़ता है. अगर आपका फ्रेंड कहे सो आप उससे बातचीत कर सकते हैं, लेकिन समटाइम्स ऐसा भी होता है कि फ्रेंड्स भी बहुत सारी ऐसी चीज़ें करते हैं, ऐसी बातें करते हैं जो कि आप उनमें कंफर्टेबल नहीं होते. मिसाल के तौर पे जस्ट आप किसी को रोस्ट करते हैं या फिर किसी को बुली करते हैं जस्ट फॉर द सेक ऑफ फन. आपको लगता है कि मे बी कि ये बहुत फनी है, सब हंस रहे हैं, सो ये ओके है. लेकिन हो सकता है आप जिसके साथ बात कर रहे हो मे बी ही एंड शी इज़ नॉट ओके. सो इन तमाम सूरतों में जब तक आप खुद दूसरे को समझाएंगे नहीं, आप कम्युनिकेट नहीं करेंगे, आप उसको नहीं समझाएंगे कि दीज आर द सर्टेन पॉइंट्स, इसके आगे मुझे ये तमाम चीज़ें अच्छी नहीं लगती, सो उस तरह से हमेशा से कॉन्फ्लिक्ट रहता है, कम्युनिकेशन एरर रहता है और प्रॉब्लम्स बनती हैं. सो मेरा ख्याल ये है कि फैमिली और फ्रेंड्स में थोड़ा सा मुश्किल होता है, लेकिन स्टिल इसके लिए भी एक छोटी सी सिंपल सी एक एक्टिविटी है जो आप परफॉर्म कर सकते हैं. वेल, अगर आप जिंदगी में कभी भी किसी से मिलते हैं तो हमेशा कहा जाता है फर्स्ट इंप्रेशन इज़ वेरी इंपॉर्टेंट. सो आप जिंदगी में, लाइफ में जब भी कभी किसी से फर्स्ट टाइम मिलें, सो आप अपनी एक ऐसी पर्सनैलिटी डेवलप करके रखें कि सामने वाला आपसे कोई भी किसी भी किस्म की फालतू बात करने से पहले 2 से 3 मरतबा सोचे. सो ये आपके अपने ऊपर भी डिपेंड करता है कि आप दूसरे को किस तरह से अपनी बाउंड्रीज दिखाते हैं. सो ये छोटी छोटी चीज़ें होती हैं जो कि बहुत मैटर करती हैं. वेल, कम्युनिकेशन से हर चीज़ सॉल्व की जा सकती है. अब जहाँ बात कर लेते हैं कुछ साइंस की जिनकी मदद से आप ये जान सकते हैं कि आपको अपनी बाउंड्री स्ट्रांग करना ज़रूरी है. सो अब थोड़ा सा सेल्फ चेक करते हैं, लेकिन उससे पहले एक सिंपल सा छोटा सा क्वेश्चन है फॉर ऑल ऑफ यू कि अगर आपकी ज़िंदगी में भी कभी कोई ऐसा एक्सपीरियंस हुआ है या फिर आपको कभी लाइफ में ऐसा लगा कि जस्ट आप इंट्रोवर्ट हैं, आप किसी को मना नहीं कर सकते, तो समवन इज़ डिस्ट्रॉइंग योर बाउंड्रीज. सो अगर आपने भी इस तरह की कोई भी चीज़ एक्सपीरियंस की है, सो यू लेट मी नो किस तरह से 01157100971 थ्रू दिस नंबर. सो आप जल्दी से अपना फीडबैक हमसे शेयर कर सकते हैं, अपना एक्सपीरियंस भी हमसे शेयर कर सकते हैं. हो सकता है कि आपके ओपिनियन से, आपके डिफरेंट पर्सपेक्टिव से हमें मजीद कुछ जानने का मौका मिले. सो अब जरा थोड़ा सा सेल्फ चेक करते हैं. अगर आप फ्रीक्वेंटली लोगों को डिसअपॉइंट करने से डरते हैं, हर रिक्वेस्ट पे ऑटोमेटिकली यस करते हैं, अपनी नीड्स इग्नोर कर देते हैं, किसी के भी मूड की आप खुद रिस्पॉन्सिबिलिटी ले लेते हैं, रेस्ट करते हुए भी आपको ऐसा समटाइम्स गिल्टी फील होता है कि अच्छा कि मैंने अगर अपने लिए थोड़ा सा वक्त निकाला है तो इट फील्स लाइक कि मैं किसी दूसरे की हेल्प नहीं कर रहा. अपनी प्राइवेसी पर भी कॉम्प्रोमाइज़ करते हैं, किसी को मना करने के बाद आप बहुत ज़्यादा गिल्टी फील करते हैं. तो शायद आपको अपनी तमाम तर बाउंड्रीज को थोड़ा सा स्ट्रांग करने की ज़रूरत है, क्योंकि ये वो तमाम तर साइंस हैं जो बताते हैं कि आपको अपनी बाउंड्रीज को स्ट्रांग करने की ज़रूरत है. और साथ ही साथ एक इम्पॉर्टेंट पॉइंट कि गिल्ट का होना हमेशा इस बात का प्रूफ नहीं होता कि आपने कुछ गलत किया है. कभी कभी गिल्ट सिर्फ इसलिए भी होता है क्योंकि आप अपनी प्यारों के साथ अच्छा क्वालिटी टाइम स्पेंड करते हैं, आपको उन्हें मना करते हुए, किसी चीज़ से इनकार करते हुए बुरा फील हो रहा होता है. सो अगर कोई शख्स गिल्टी है, इट डजेंट मीन के ही डिड समथिंग रॉन्ग, मे बी ही इज़ टू इनोसेंट. सो इस तरह की सिचुएशंस भी होती हैं. लेकिन अगर इन तमाम तरह चीज़ों में से कोई एक साइन भी आपके अंदर मौजूद है, तो इट मीन्स कि आपको खुद को डेवलप करने की ज़रूरत है, खुद की बाउंड्रीज को स्ट्रॉन्ग करने की ज़रूरत है. एंड ट्रस्ट मी, जब आप खुद को चेंज करते हैं तभी लोग भी आपको रिस्पेक्ट करते हैं, लोग आपके टाइम की कदर करते हैं. सो अब जरा हम बात करते हैं हाउ टू सेट बाउंड्रीज विदाउट बीइंग रूड. इसके लिए एक बहुत ही प्रैक्टिकल पार्ट मैं आपके साथ शेयर करती हूँ. अगर आप बाउंड्री सेट करना चाहते हैं तो सिंपल सा ये एक फार्मूला है जिसे आपने हमेशा याद रखना है. तो सबसे पहला पॉइंट नंबर 1 है क्लियरली आइडेंटिफाई द प्रॉब्लम. सेकेंडली बी केयरफुल.
تھرڈ تھنگ از کیپ اٹ شارٹ. اس کے بعد بی کنسسٹنٹ. سو یہ وہ تمام تر چیزیں ہیں جن سے آپ اپنی باؤنڈریز کو سیٹ کر سکتے ہیں. ٹھیک ہے, اب کلیئرلی آئیڈینٹیفائی دا پرابلم از کہ آپ خود سے پوچھیں کہ ایگزیکٹلی مجھے کیا چیز ڈسٹرب کر رہی ہے, وٹ آر دا تھنگس جن کی وجہ سے میں ڈسکمفرٹ فیل کر رہا ہوں. سو جب آپ ان کو آئیڈینٹیفائی کریں گے تبھی آپ ان کا سولیوشن نکال سکتے ہیں. سیکنڈلی بی کلیئر کہ آپ ہنٹ دینے کے بجائے رسپیکٹ فلی ہمیشہ سامنے والے سے ڈائریکٹ بات کر لیں. تھرڈ تھنگ از کیپ اٹ شارٹ. آپ اپنی باؤنڈریز کو پروو کرنے کے لیے زیادہ سے زیادہ کسی سے بات چیت کریں, لیکن کبھی بھی ڈیٹیل آرگیومنٹ مت کریں, کیونکہ اس طرح سے لگتا ہے کہ آپ بے حد روڈ ہو رہے ہیں, لیکن آپ کا ایکچوئل پوائنٹ یہ ہے کہ آپ نے دوسرے کو اپنی باؤنڈریز سمجھانا ہے, نہ کہ خود کو رانگ پروو کرنا ہے. سو کبھی بھی آپ نے آرگیومنٹ نہیں کرنا, سمپلی جا کے ڈسکس کرنا ہے اور اگلے تک اپنی بات کو پہنچانا ہے. اس کے لیے سمپلی آپ جا کے کہہ سکتے ہیں آئی ایم ناٹ کمفرٹیبل ڈسکسنگ دس, آئی کانٹ ڈو دیٹ ٹوڈے, آئی نیڈ سم پرسنل ٹائم, پلیز ڈونٹ شیئر دیٹ انفارمیشن, اور اس طرح کی بہت ساری باتیں. سو اگر آپ اس طرح کی باتیں کسی سے کرتے ہیں, ڈزنٹ مین کہ آپ ایموشنل ہو رہے ہیں یا پھر آپ سامنے والے پر ٹرسٹ نہیں کرتے. اٹ سمپلی مینس کہ آپ بس اپنی باؤنڈریز کو پروٹیکٹ کر رہے ہیں. اینڈ لاسٹلی بی کنسسٹنٹ. اگر آپ باؤنڈری سیٹ کرتے ہیں لیکن ہر بار خود ہی بریک کر دیتے ہیں, تو دوسرے بھی آپ کی باؤنڈریز کو کبھی بھی نہیں سمجھیں گے اور وہ آپ کو ڈسریسپیکٹ کریں گے. سو سب سے پہلے آپ نے خود کو سمجھنا ہے, خود کی باؤنڈریز کا خیال رکھنا ہے, اینڈ میک شیور کہ دیر از نو ون جو آپ کی باؤنڈریز کو بریک کرے, نہ کہ آپ خود. سو یہ وہ تمام تر سائن ہیں جس کی وجہ سے, جن کی مدد سے آپ اپنی باؤنڈریز کو ہیلدی بنا سکتے ہیں, اسٹرانگ بنا سکتے ہیں ود آؤٹ بینگ سو روڈ. سو ویل لسنرز, یہ تھا ہمارا آج کا ٹاپک ہیلدی باؤنڈریز. آئی ہوپ آپ کو ہمارا آج کا یہ ٹاپک اچھا لگا ہوگا. اس حوالے سے اگر آپ کا بھی کوئی ڈفرینٹ طرح کا اوپینین ہو, یا آپ ہو سکتا ہے آپ میری کسی بات سے ایگری نہ کرتے ہوں, آپ ڈس ایگری کرتے ہوں, سو آپ اپنا فیڈ بیک شیئر کر سکتے ہیں تھرو دس نمبر جو کہ ہے 01157100971. اور ساتھ ہی ساتھ آپ ہمیں یہ بھی بتا سکتے ہیں کہ آپ کو مزید کس طرح کے ٹاپک سننے ہیں. سو امید تو یہی کرتی ہوں کہ یہ ٹاپک آپ کو بہت ہیلپ فل رہے گا آپ کی عملی زندگی میں, پریکٹیکل لائف میں, اور جہاں بھی آپ, اگر آپ گھر سے باہر جاتے ہیں یا پھر آپ کا اٹھنا بیٹھنا زیادہ گیدرنگ میں ہوتا ہے. سو یہ وہ تمام تر چیزیں ہیں, یہ وہ تمام تر پوائنٹس ہیں جو آپ کو بہت زیادہ ہیلپ فل رہیں گے, آپ کی مدد کریں گے اور آپ کو ایک اچھا اسٹرانگ انسان بنائیں گے. سو ویل لسنرز, اب پروگرام میں وقت ہو چکا ہے کہ ہم اپنی لولی ڈیواز کے فیورٹ سیگمنٹ کی جانب بڑھیں جو کہ ہے دا اسپائس کچن, جہاں ہر دن ہم بات کرتے ہیں چٹپٹے تیکھے کھانوں کی, ساتھ ہی ساتھ کچھ میٹھا, کچھ سویٹ اور کچھ ٹینگی. سو ہمیشہ کی طرح آج بھی ہم بہت ساری ریسیپیز آپ کے لیے, ہماری ڈیواز کے لیے لے کر آئے ہیں. لیکن ابھی میں سوچ رہی ہوں کہ آپ کے ساتھ ریسیپی کو شیئر کروں, لیکن ٹائم تھوڑا سا شارٹ ہے کیونکہ ابھی کمرشل بریک ہے بے حد قریب. سو میں سوچ رہی ہوں کہ کمرشل بریک سے واپسی پر ہی ہم اپنی ریسیپی کو اسٹارٹ کرتے ہیں, ادر وائز ہم اس کو کمپلیٹ نہیں کر پائیں گے. سو تب تک آپ سے کچھ موٹیویشن کی بات چیت کر لیتے ہیں. سو ایک بہت ہی مشہور فلاسفر نے کہا تھا کہ اگر آپ زندگی میں کامیاب ہونا چاہتے ہیں, سکسیزفل بننا چاہتے ہیں, سو میک شیور کہ آپ اپنے کمفرٹ زون سے باہر آئیں. اب بہت سارے لوگ کیا کرتے ہیں اس دنیا میں, وہ سمجھتے ہیں کہ ہم بس اپنے کمفرٹ زون کے اندر رہیں, ہم آرام کریں, سکون کریں, ریلیکس رہیں, اور پھر ایٹ دا اینڈ آف دا ڈے ہم ایک بہت بڑا بزنس امپائر کھڑا کر لیں. سو اٹس ناٹ پاسبل اف you want to become a successful person, if you want to become a successful man. So you just focus on yourself and آپ نے اپنے کمفرٹ زون سے باہر آنا ہے, تب جا کر آپ زندگی میں کچھ الگ, کچھ منفرد, کچھ نیا کر کے دکھائیں گے. سو ویل لسنرز, اسی موٹیویشنل بات کے ساتھ پروگرام میں وقت ہوا ہے ایک عدد کمرشل بریک کا, یعنی کہ آپ کے اور میرے بیچ حائل ہو چکا ہے یہ بریک. سو ہم آگے بڑھتے ہیں, چلتے ہیں اس کمرشل بریک کی جانب, اور آپ سبھی سے ملاقات ہوگی بریک کے اس پار. سو تب تک کے لیے آپ اسی طرح سے ہمارے ساتھ رہیں, جڑے رہیں, بندے رہیں, اور ہمیں اپنی موجودگی کا احساس دلاتے رہیں. We will be right back after a very short break. Stay tuned to the Fuzza 97.1 FM.

0: सामने आ जाता है, एक मंजिल हासिल होती है तो अगली मंजिल सामने आ जाती है, और यूं पूरी जिंदगी जब ये हो जाएगा कि इंतजार में गुजर सकती है। इसलिए कभी अपने आप से कहना चाहिए कि नहीं, जिंदगी सिर्फ कल के लिए नहीं, आज भी जिंदगी है, आज की चाय भी जिंदगी है, आज की गुफ्तगू भी जिंदगी है, आज वालिदैन के साथ बैठना भी जिंदगी है, आज दोस्तों का साथ होना भी जिंदगी है, आज दोस्त हंस कर मिल रहे हैं यही जिंदगी है, आज किसी मासूम बच्चे की बात पर मुस्कुरा रहे हैं ये भी जिंदगी है, और आज थका हुआ घर वापस आना और अपने घर वालों को देखकर सुकून महसूस करना भी जिंदगी है। हम अक्सर बड़ी खुशियों के इंतजार में छोटी छोटी खुशियों को जाया कर देते हैं, और हकीकत यह है कि बड़ी खुशियां जिंदगी में कभी कभार आती हैं, छोटी खुशियां हर रोज हमारे पास मौजूद होती हैं, बस उन्हें देखने वाली नजर चाहिए। जरा आज घर जाते हुए रास्ते में आसमान को देख लीजिए, कभी हमने गौर ही नहीं किया कि शाम के वक्त आसमान का रंग कैसे बदलता है, सूरज डूब रहा होता है, लोग अपने घरों को जा रहे होते हैं, सड़कों पर रोशनी चलना शुरू हो जाती है, दुकानों के शटर खुलते हैं, चाय के होटलों पर बैठे लोग दिन भर की बातें कर रहे होते हैं, कोई रिक्शा लेकर जा रहा है, कोई मोटरसाइकिल पर घर की तरफ रवाना हुआ है, कोई दुकान बंद कर रहा है और कोई भी अभी अपना काम शुरू कर रहा है, और हर शख्स की एक अपनी एक कहानी है। ढाबे वाला, बारबेक्यू वाला इस वक्त अपनी दुकान खोल रहा है, जबकि कपड़े वाला, जूते वाला अपनी दुकान बंद करके घर की तरफ रवाना हो रहा है। क़याम व तआम के बंदोबस्त के साथ वाबस्ता जितने भी कारोबार हैं वो खुल रहे हैं, इसके अलावा जो दीगर जरूरियात के साथ मुंसलिक हैं वो इस वक्त बंद हो रहते हैं। हम एक दूसरे के पास से गुजरते हैं लेकिन हमें मालूम नहीं होता कि सामने वाला किन हालात से गुजर रहा है। किसी के चेहरे पर मुस्कुराहट है लेकिन दिल में परेशानी हो सकती है, किसी के चेहरे पर थकन है लेकिन घर जाकर उसे अपने बच्चों के लिए मुस्कुराना होगा, किसी के पास पैसे कम है कि फिर भी घर वालों के लिए कुछ ना कुछ लेकर जा रहा होगा, किसी के पास बहुत कुछ है लेकिन दिल का सुकून शायद कम है, इसलिए लोगों को सिर्फ उनके चेहरे से मत जानिए, और शायद इसलिए नर्म लहजे की बहुत अहमियत है। आपको क्या मालूम आपका एक जुमला सामने वाले पर क्या असर डाल दे। हम कभी कभी गुस्से में ऐसे अल्फाज बोल देते हैं जिन्हें चंद मिनट बाद खुद भूल जाते हैं लेकिन सामने वाला शायद वो अल्फाज कई साल तक याद रखे, और यूं नाराजगियां कई सालों तक चलती हैं। आपके एक लफ्ज ने किसी का दिल जख्मी कर दिया। और अरबी का एक मकूला है, जराहतु सिनानी लहल तियामु वला यल्तामु मा जराहतु लिसानी, तलवार जो जख्म देती है वो जख्म ठीक हो सकता है, वो जख्म भर सकता है, लेकिन जबान जो जख्म देती है वो जख्म ठीक नहीं होता, उसका मरहम नहीं है, वो कहीं ना कहीं इंसान के गोशे में सोच के हावियों में याद रहता है। इसी तरह कभी कभी हम किसी से अच्छे अंदाज में बात करते हैं और हमें भी याद नहीं रहता, लेकिन मुमकिन है कि वो शख्स बरसों बाद भी कहे कि एक वक्त था जब मैं बहुत परेशान था और फलां शख्स ने मुझसे इतनी अच्छी बात की थी कि मुझे हौसला मिला। यही वजह है कि अल्फाज मामूली नहीं होते, बात करने का अंदाज मामूली नहीं होता, लहजा मामूली नहीं होता। आप किसी को इज्जत दे दें आप वो कुछ नहीं जाएगा, आप किसी की बात सुन लें आपका कोई नुकसान नहीं होगा। आप किसी को रास्ता दे दें आपका सफ़र शायद एक मिनट ज़्यादा हो जाए लेकिन सामने वाले के लिए आसानी हो जाएगी, और ज़िंदगी शायद इन्हीं छोटी छोटी आसानियों का नाम है। हम अक्सर कहते हैं दुनिया बहुत ख़राब है, लेकिन दुनिया सिर्फ लोगों से ख़राब नहीं होती, दुनिया हमारे रवैयों से भी बनती है। अगर हर शख्स यही सोचे कि मैं अपने हिस्से की थोड़ी सी अच्छाई ज़रूर करूँगा तो माहौल बदल सकता है। आप किसी को देख कर मुस्कुरा दें, किसी बुज़ुर्ग को रास्ता दे दें, किसी ज़रूरतमंद के लिए दुआ कर दें, किसी बच्चे से मोहब्बत से बात कर लें, अपने घर में काम करने वाले शख्स से इज्जत से पेश आएँ, किसी दुकानदार से बात करते हुए सिर्फ इतना अच्छा रवैया रखें कि वो भी एक इंसान है, उसके भी मसाइल हैं, उसका भी घर है, उसके भी ख्वाब हैं, उसके मिजाज को समझें, और सबसे बढ़कर अपने घर वालों के साथ अच्छा शुरू करें। क्योंकि अजीब बात है ना कि बाहर हम हर शख्स के साथ बड़े अच्छे बन रहे होते हैं लेकिन कभी कभी घर में वही नरमी नहीं होती। बाहर हमें कोई चाय दे तो हम कहते हैं शुक्रिया, घर में माँ चाय बनाकर दे तो हम कप उठाकर चले जाते हैं, बाहर कोई हमारी बात सुन ले तो हम कहते हैं बड़ा अच्छा इंसान है, घर में वालदैन हमारी बात सुने तो हमें लगता है ये तो इनका फ़र्ज है। लेकिन दोस्तों हर नेमत की कदर करना सीखें, वालदैन का होना सिर्फ एक मामूली बात नहीं है, घर में अपनों का होना मामूली बात नहीं है, सेहत का होना मामूली बात नहीं है, आंखों से देखना, कानों से सुनना, चल फिर सकना, अपने फैसले खुद करना, ये सब नेमतें हैं। हम अक्सर नेमत उस वक्त महसूस करते हैं जब वो कम हो जाती हैं, इसलिए नेमत मौजूद हो तो शुक्र कर दीजिए, और शुक्र सिर्फ जबान से नहीं الحمدللہ کہنے کا نام نہیں ہے، شکر یہ بھی ہے کہ جو نعمت ملی ہے اسے صحیح طریقے سے استعمال کیا جائے، وقت ملا ہے تو اسے اچھے کام میں لگائیں، علم ملا ہے تو دوسروں تک پہنچائیں، رزق ملا ہے تو دوسروں کے لیے آسانی پیدا کریں، صلاحیت ملی ہے تو اسے ضائع نہ کریں۔ اور اگر آپ کے پاس کسی کی مدد کرنے کی طاقت ہے تو اسے صرف اپنے لیے نہ رکھیں، کبھی کسی کا کام آ جائے نا، انسان کو اندر سے جو سکون دیتا ہے وہ شاید دنیا کی بہت سی چیزیں نہیں دے سکتی۔ آپ نے کبھی کسی کی مدد کی یا کسی کو مدد کر کے دیکھا ہے؟ ضروری نہیں کہ بڑی مدد ہو، کسی کو راستہ بتا دینا، کسی کے لیے دروازہ کھول دینا، کسی بوڑھے شخص کا سامان اٹھا دینا، کسی طالب علم کو ایک بات سمجھا دینا، کسی دوست کو صحیح وقت پر حوصلہ دے دینا، اچھا مشورہ دے دینا، کسی بیمار کی عیادت کر دینا، کسی پریشان انسان کی بات سن لینا، یہ سب مدد ہے۔ اور بعض اوقات سب سے بڑی مدد صرف یہ ہوتی ہے کہ آپ کسی انسان کو یہ احساس دینا ہے کہ وہ اکیلا نہیں ہے۔ یہ جملہ کتنا خوبصورت ہے کہ میں تمہارے ساتھ ہوں۔ کبھی کسی ایسے شخص کو کہہ کر دیکھیں جو واقعی پریشان ہو، آپ شاید اس کا مسئلہ حل نہ کر سکیں لیکن آپ اس کا حوصلہ ضرور بڑھا سکتے ہیں۔ اور انسان کو ہر بار مسئلے کا حل نہیں چاہیے ہوتا، کبھی کبھی اسے صرف ایک سہارا چاہیے ہوتا ہے۔ اس لیے دوستی بہت خوبصورت چیز ہے، لیکن دوستی صرف ساتھ بیٹھ کر ہنسنے کا نام نہیں ہے۔ اصل دوست وہ ہے جو آپ کی غیر موجودگی میں بھی آپ کی عزت رکھے، جو آپ کی کامیابی پر دل سے خوش ہو، جو آپ کی غلطی پر آپ کو تنہائی میں سمجھائے، سب کے سامنے آپ کو شرمندہ نہ کرے، جو آپ کی کمزوری کو آپ کے خلاف استعمال نہ کرے، اور جو آپ کے مشکل وقت میں آپ سے یہ نہ پوچھے کہ تم میرے لیے کیا کر سکتے ہو، بلکہ یہ سوچے کہ میں تمہارے لیے کیا کر سکتا ہوں۔ ایسے لوگ زندگی میں بہت قیمتی ہوتے ہیں، اور اگر آپ کی زندگی میں ایسا کوئی شخص ہے تو اسے معمولی نہ سمجھیں، کبھی اسے خود بھی بتائیں کہ تم میرے لیے اہم ہو۔ ہم لوگ احساسات دل میں رکھتے ہیں اور سمجھتے ہیں کہ سامنے والا خود سمجھے گا۔ ضروری نہیں کبھی الفاظ میں کہنا پڑتا ہے، کسی کو کہنا پڑتا ہے شکریہ، کسی کو کہنا پڑتا ہے کہ مجھے تم پر فخر ہے، کسی کو کہنا پڑتا ہے کہ تم نے میرے مشکل وقت میں میرا ساتھ دیا، میں اسے نہیں بولا۔ اور کبھی کسی سے کہنا پڑتا ہے اگر میری کسی بات سے تمہیں تکلیف ہوئی ہو تو مجھے معاف کر دینا۔ یہ جملے رشتوں کو کمزور نہیں کرتے بلکہ مضبوط کرتے ہیں۔ ہمیں اپنی انا سے تھوڑا سا باہر آنا چاہیے، ہر بار یہ سوچنا کہ پہل میں کیوں کروں، میں ہی کیوں فون کروں، میں ہی کیوں معافی مانگوں، میں ہی کیوں بات شروع کروں۔ کبھی کبھی آپ پہل کر لیجئے، ممکن ہے سامنے والا بھی ہی انتظار کر رہا ہو۔ اور اگر کوئی رشتہ صرف اس لیے ختم ہو گیا کہ دونوں طرف سے کوئی پہل نہیں ہوتی تو شاید نقصان دونوں کا ہوا۔ زندگی میں کچھ چیزیں واپس مل سکتی ہیں، پیسہ واپس مل سکتا ہے، ملازمت دوبارہ مل سکتی ہے، کاروبار دوبارہ شروع ہو سکتا ہے، لیکن گزرا ہوا وقت واپس نہیں آتا، اور بعض لوگ بھی دوبارہ زندگی میں واپس نہیں آتے۔ اس لیے جو لوگ آپ کے پاس ہیں ان کی قدر کیجیے، ان کے ساتھ وقت گزاریں، ان کے ساتھ ہنسیں، ان کی بات سنیں، ان کے لیے دعا کریں، کیونکہ ایک دن ایسا بھی آ سکتا ہے کہ آپ کے پاس وقت بہت ہو لیکن وہ شخص موجود نہ ہو جس کے ساتھ آپ یہ وقت گزارنا چاہتے ہیں۔ اس زندگی کی سب سے بڑی حقیقتوں میں سے ایک ہے، شاید اسی لیے آج کے دن قیمتی ہے، آج کا لمحہ قیمتی ہے، یہ گفتگو بھی قیمتی ہے، اور آپ کا ہمارے ساتھ ہونا بھی قیمتی ہے۔ اسی لیے میں چاہوں گا کہ جہاں کہیں بھی آپ یہ پروگرام سنیں، چند لمحوں کے لیے اپنے دل پر بوجھ کم کریں، جو گزر گیا اسے ہر
1: ٹھہریے ذرا، یہ کمرشل تو سن لیں۔
2: Are you looking for help in English, Maths and Science? Slasa Tuition Centre and Homeschooling Academy can provide help to your child. We offer support in SATs, 11 plus, GCSE exams and A-level Maths, Physics, Chemistry and Biology. To book a free assessment to check the ability of your child, call us on 01159 168 231 or 07968 046 444. Slasa Tuition Centre and Homeschooling Academy, 64A to 64B, Northgate, New Basford, Nottingham, NG7 7FY. We are dedicated to helping your children reach their full potential. Slasa, Students Learning and Skills Academy.
3: ہیلو، کہاں پر ہیں آپ؟
4: جی میں کہاں ہو سکتا ہوں، یا آپ کے دل میں یا پھر آفس میں؟
3: ارے جانے دیں، باتیں بنانا تو کوئی آپ سے سیکھے، ہمارے لیے تو وقت ہی کہاں ہے آپ کے پاس۔
4: اے ہائے، ہر وقت مرچیں چبا کے رکھتی ہیں آپ۔
3: ارے مرچوں سے یاد آیا، گھر میں نہ آٹا ہے، نہ دالیں ہیں، نہ چاول ہیں، اور نہ ہی آپ کی کافی موجود ہے، اور اس کے علاوہ گروسریز کی ایک لمبی لسٹ ہے، لیکن آپ تو آپ ہیں نا۔
4: تو فکر کس بات کی ہے، پاک فوڈز ہیں نا، جہاں پر گروسریز کی تمام آئٹمس نہایت ہی مناسب ریٹس پر اویلیبل ہیں۔
5: When you're running out of time and you have to purchase groceries, then come to Park Foods, 152 Sinnentondale, Nottingham, NG2 4HJ, 100 and 106 Berridge Road, Forest Fields, Nottingham, NG7 6LW.
3: Park Foods, جو نام ہے معیار کا۔
6: The best songs on the radio. This is my only favorite station.
7: Radio Bazaar 97.1 FM.
8: Hit music. Back to back.